0: अच्छा जी, मौलाना से बिल्कुल मैसेज करे दे मंगल मिलना तो थोड़े रजिए तमन्ना को सानी घटक अंबेरी किलना मैसेज करे दे मैसेज नवियर रोशा वेच सानी घटक अंबेरी किलना दुआ सलाम सर जी संगे बिल्कुल ठीक ठाक अलहमदुल्ला यो जहान बने ना दिन लवा फार्मूला मैसेज करे दे अच्छा जी दा होवे जी मतलब बजवट रेडियो बने हो सो बजवट रेडियो बने ना डेरा मन ना दिन लवा शाहजी लकी मरवत मैसेज करे दे गोला लाई चुकम दे निहान मलिक मसई दो क्या किना मैसेज करे थोड़े रजिया तो मन ना के भी दिन लवा शफी जान तू थोड़े रजिया तो मनना वर्षा मैसेज करे दे अलीना हटको एक हटक मैसेज करे दे तो थोड़े रजिया तो मनना और जो भी रुकड़े हो मैसेज बने एक्सेप्टेबल न दे सही दा देना लवा चा हमिद खान चुकम दे जवाब रुकड़े तो थोड़े रजिया तो मनना टाइम रसर खत्म छुए दे होरेन हटक तो थोड़े रजिया तो मनना क्यों देने लवा मजलूम हटक तो थोड़े रजिया तो मनना टाइम दे रसर खत्म छुए इंशाल्लाह नेक्स्ट प्रोग्राम की बदलसकी जुल मुलाकात इश्मा कॉस्मेटिक प्रोडक्ट जरूर इस्तेमाल किए व्हाट्सएप से हर जगह तो अवेलेबल दी कंपनी हेल्पलाइन नंबर मैंने कॉल जरूर कवे चर्त के नमें लवी जी 0342311 2292 नंबर मैंने कॉल जरूर कवे नेक्स्ट प्रोग्राम की बदलसकी जुल मुलाकात तेरे फिर दुआ गान किया सते दौलो लपमा
1: 8:04 o'clock. Hourly time check is brought to you by Radio Aman. Jhan Rang Aman.
2: کلا تخنن پر اختیخ کل اخکاری
3: اسماخ کلی با ولی نخکارم چی کلا نمی صفات پیچی کریم استعمال اول شروع کردی زما دا مخنا دا دانی دا غنا ترسیری او دا مخ توروالی بلکل ختم شویدی
2: وی اللہ دوم را زر سنگا
3: اسما صفات بیوٹی کریم یو هربل او مایری پروڈکٹ دی چی 5 دن استعمال اول سرا زما دا مخنا دولی مسلی ختم شوی
2: واہ بیا ہو زہم غانم چی زما مخ ستا پشان خیست شی کلا اس دارا تا ویا چی صفات بیوٹی کریم با مگتا چر تا ملوی گی
3: صفات بیوٹی کریم با ستا ستا ہر کسمیٹکس ان جنرل سٹول کی پا اسانے سرا ملوی

0: सही सही सही ओके जी सही दान बस दस इवी के ना छे उस को मसला बरमुना उस अल्लाह पाक नूर बरमुना हो कि जेस के गर्दा हा मतलब अगर छे नहीं बबिया हलस के इंसान तो राहत भी
1: ना गर्दा खुला से खास ना खुला ऊपर ता से भी
0: जी जी
1: ओ
0: صحیح ده چاته دعا سلام ټیم سره به هی کام ده او میسج ضرورت جست دی دا به شامل ونه
1: بس صحیح ده ونه په باندې دا سلام دی له سره تا مو چې راځه
0: څه سره وکړو خو خیر کې اوکې جی یو جهان مننه جی زتمان شي
1: ویش یو
0: اوکې جی قربان اوسه خوشاله تاسو نه مشته پته جی تاسو
1: ته یو نیم شعر
0: شاته یا بالکل اخر کې بیا ته یا صحیح ده اوکے جی صحیح ہے بالکل خوب شیرونے دیتا خوش ہو رہا تھا جی تھینک یو سو ویری مچ جی اوکے